0: ये जाने के बाद भी डाल देती है मेरे पाँव में यक लख्त, खींच देता है कोई लक्ष्मण रेखा मेरी चारों ओर, नमूदार हो जाती है मेरी नजरों में कोई पत्थर की लकीर सी।
1: बहुत अच्छा भाई, बहुत अच्छा।
0: सोचा था तुम्हारे बगैर भी जिस्त मेरी संवर सकती है,
1: सवर सकते, बहुत अच्छा।
0: दिन चमक सकता है रात महक सकती है,
1: क्या बात,
0: लेकिन ये मेरा वाहिमा
1: वाहमा
0: था।
1: था, वाह वाह वाह।
0: आज पीछे मुड़ के देखता हूँ तो तुम्हारी यादों के पुरसरार घने जंगल में खड़ा तन्हा कुछ ढूंढ रहा हूँ, ऐसे जैसे गुम हो गई हो कोई शय किसी राहगीर की, गुम हो गई हो कोई शय जैसे किसी
1: बहुत किसी
0: राहगीर की।
1: बहुत अच्छा,
0: क्या
1: बहुत
0: बात,
1: बहुत अच्छा भाई,
2: बहुत अच्छा, वाह वाह
1: क्या
2: वाह
1: बात है
0: दूसरी लग
1: जी
0: पढ़ने की इजाज़त चाहता हूँ
1: जी
0: सदर मोहतरम से।
1: इस्तकबाल इस्तकबाल,
0: जी, इसका उन्वान है तशकीक।
1: क्या कहना है।
0: वो इसी खाक से उठा था मरगोला बन के, रोशनी पर सवार आफाक पर गया था।
1: क्या बात
3: क्या
1: है,
3: बात
1: क्या
3: है,
1: बात है।
0: वो इसी खाक से उठा था मरगोला बन
3: मरगोला
0: के,
3: बन के,
0: रोशनी पर सवार आफाक पर गया था, वो दाना कि जिसे फरिश्तों ने नकार दिया था।
3: बहुत
1: क्या
3: अच्छा,
1: बात है, क्या बात।
0: कितना नादान था वो हम जोली से कुर्बत का एहसास, कितना खुश रहता था वो मानवियत की तलाश में, सांप के फन जैसे दाने गंदुम चखने की पादाश में, सांप के फन जैसे दाने गंदुम चखने
3: चखने की
0: की
3: पादाश में,
0: पादाश में, मरगोलाए खाक गुनाह की आलाइशों से
1: क्या बात है।
0: कितना गिरा बार हुआ फिर खाक पर आकर गिरा, कितना नाफरमान था वो कफे तासुफ मलते मलते,
3: क्या
0: कई
3: बात है,
0: सदियां बीत गईं।
1: क्या बात
3: कफे
1: है, क्या बात है।
3: तासुफ
0: कफे
3: मलते मलते
0: तासुफ मलते मलते, कई
1: कितनी
0: सदियां
3: कितनी
0: बीत
3: सदियां
0: गईं,
3: बीत गईं,
1: वाह वाह।
0: नदी नाले समंदर बनाए, अपनी आबे चश्मे तर से आंसुओं के दरिया बहाए,
1: बहुत अच्छा है,
0: लेकिन गुनाह उसके ये सब कुछ भी न धो पाए।
1: क्या बात है।
0: हम सफरे हयात ने हौसले बढ़ाए, खून की नदी आग का दरिया इंसानी आबादी का मुतवातिर इंतकाल,
1: क्या बात है,
0: रोशनियों के लगातार हमले, दूरियां बढ़ती गईं फासलों में इजाफा हुआ, हम नशी की आस्तीन में सांप था आज वो घोड़ा बना, गंदुम का बोझ अपनी पीठ पर उठाए, सांप की मानिंद फुनकारता है
3: बहुत
0: भागता
3: अच्छा है,
0: है,
3: बहुत अच्छा है,
0: ओ
3: वाह वाह वाह,
0: खुदाया कितना तवील रास्ता है हम सफर के जेर पा, कुर रहे माहे तमाम बहर साथ गर्दिश में है, और उसने आज उठाया है सवाल,
1: क्या बात,
0: बोल मेरी तशकीक बड़ी है या तेरा यकीन।
1: बहुत
3: बहुत
1: अच्छा,
3: अच्छा,
1: बहुत
2: वाह
1: अच्छा है,
2: वाह वाह,
3: बहुत
2: बहुत उम्दा।
1: दोस्तों। ये थे परवेज़ शहरयार साहब, जिनसे आप उनकी नसरी नज़में सुन रहे थे, और आप देख रहे थे कि किस तरह उन्होंने अपने आसपास की ज़िंदगी का खूबसूरती से अहाता किया अपनी नसरी नज़मों में। अब मैं शकील जमाली कुछ अशार की इजाज़त चाहता हूँ, एक गज़ल के कुछ अशार आपकी खिदमत में पेश करता हूँ। देखिएगा कि
3: अच्छा,
1: पहले तो ताल्लुक़ से मफादात निकाले,
3: पहले तो ताल्लुक से
1: पहले तो
3: मफादात निकाले,
1: ताल्लुक़ से मफादात निकाले, फिर शौक़ से इम्काने मुलाकात निकाले।
0: वाह
3: क्या
0: क्या
3: बात
0: बात, माशाल्लाह,
1: पहले
3: बहुत
1: तो
3: अच्छा,
1: ताल्लुक़ से मफादात निकाले, फिर शौक़
3: शौक
1: से
3: से
1: इम्काने मुलाकात निकाले,
3: निकाले।
1: मैं खैर सगाली के लिए हाथ बढ़ा दूं, जेबों से वो पल भर को अगर हाथ निकाले।
3: क्या बात है भाई,
0: क्या
3: वाह
0: बात
3: वाह
0: है,
3: वाह
1: मैं
3: वाह,
1: खैर सगाली के लिए हाथ बढ़ा दूं,
2: बहुत अच्छा है,
1: जेबों से वो पल भर को अगर हाथ
3: हाथ
1: निकाले,
3: निकाले।
1: आखिर में दे अपनी मोहब्बत की दुहाई,
3: आखिर में दे अपनी
1: आखिर में
3: मोहब्बत
1: दे
3: की
1: अपनी
3: दुहाई।
1: मोहब्बत की दुहाई, पहले तो मेरे जहन से शुभात निकाले।
0: क्या
3: बात
0: बात
3: है,
0: है,
3: वाह
0: बहुत
3: वाह
0: खूबसूरत,
3: वाह,
1: आखिर
3: बहुत
1: में
3: अच्छा,
1: दे अपनी मोहब्बत की दुहाई,
2: वाह वाह वाह,
1: पहले तो मेरे जहन से
3: शुभात निकाले,
1: शुभात निकाले, कोई तो बुराई को भलाई में बदल दे,
3: कोई तो
1: कोई तो
3: बुराई
1: बुराई
3: को
1: को भलाई
3: भलाई
1: में
3: में
1: बदल
3: बदल
1: दे,
3: दे,
1: کوئی تو دماغوں سے خرافات نکالے,
0: کوئی
1: تو برائی کو بھلائی میں بدل دے, کوئی تو دماغوں سے خرافات نکالے, تجدید تعلق کو وہ آتا ہے تو آ جائے, تجدید تعلق کو
0: وہ آتا ہے
1: تو آ جائے, کہنا کہ پرانی نہ کوئی بات نکالے, تجدید تعلق کو وہ آتا ہے تو آ جائے, کہنا کہ پرانی نہ کوئی بات نکالے, احساس میں چبھتا ہوا تنہائی کا کانٹا, تنہا نہیں نکلے تو میرے ساتھ نکالے, احساس میں چبھتا ہوا تنہائی کا کانٹا,
0: بہت عمدہ,
1: تنہا نہیں نکلے
3: تو
1: میرے ساتھ نکالے, دو چار چراغوں کے سوا کچھ نہیں بچتا, دو چار چراغوں کے سوا کچھ نہیں بچتا, یہ عمر اگر عرصہ ظلمات نکالے, دو چار چراغوں کے سوا کچھ نہیں بچتا, یہ عمر اگر عرصہ ظلمات نکالے, پہلے کیا آمادہ اظہار محبت, پہلے کیا آمادہ اظہار محبت, پھر اس کے جوابوں سے سوالات نکالے, پہلے کیا آمادہ اظہار محبت, پھر اس کے جوابوں سے سوالات نکالے, ہم راہ سے بھٹکے ہوئے لوگوں کی بھی سوچے, ہم راہ سے بھٹکے ہوئے لوگوں کی بھی سوچے, دانا ہے تو دانائی کی خیرات نکالے,
3: بہت اچھا,
1: ہم راہ سے بھٹکے ہوئے لوگوں کی بھی سوچے, دانا ہے تو دانائی کی خیرات نکالے. ایک غزل کا اور مطلب پیش کرتا ہوں, دیکھیے گا کہ چاند جیسا روپ میلا ہو گیا,
3: چاند
1: جیسا روپ میلا ہو گیا,
0: خوبصورت شعر,
1: یار تو کیسا تھا کیسا ہو گیا,
3: کیا بات,
1: چاند جیسا روپ میلا ہو گیا, یار تو کیسا تھا کیسا ہو گیا. ایک مطلب اور پیش کرتا ہوں کہ اب برا ہونا بھی اچھا ہو گیا, اب برا ہونا بھی اچھا ہو گیا, کیا غضب معیار دنیا ہو گیا, اب برا ہونا بھی اچھا ہو گیا, کیا غضب معیار دنیا ہو گیا, یہ تیری آواز نم کیوں ہو گئی, غمزدہ میں تھا تجھے کیا ہو گیا, یہ تیری آواز نم کیوں ہو گئی, غمزدہ میں تھا تجھے کیا ہو گیا, میرے شک کے دائرے میں آ گئے, مجھ کو جن پر بھی بھروسہ ہو گیا, میرے شک کے دائرے میں آ گئے, مجھ کو جن پر بھی بھروسہ ہو گیا, اب غلط فہمی میں جینا چھوڑ دو, تم کو گزرے ایک عرصہ ہو گیا,
3: کیا بات ہے,
1: اب غلط فہمی میں جینا چھوڑ دو,
3: تم کو گزرے
1: ایک عرصہ ہو گیا, پھر کہاں لگتے ہیں وہ دنیا کے ہاتھ, پھر کہاں لگتے ہیں وہ
0: دنیا
1: کے ہاتھ, وہ جنہیں خود پر بھروسہ ہو گیا, وہ جنہیں خود پر بھروسہ ہو گیا, مسلوں کی جان لیوا بھیڑ میں, مسلوں کی جان لیوا بھیڑ میں, آدمی کتنا اکیلا ہو گیا, آدمی کتنا اکیلا ہو گیا, شہر میں دو چار کمبل بانٹ کر وہ سمجھتا ہے مسیحا ہو گیا, شہر میں دو چار کمبل بانٹ کر وہ سمجھتا ہے مسیحا ہو گیا, ہم سے مٹی کی مہک جاتی رہی, ہم سے مٹی کی مہک جاتی رہی, گاؤں لیکن شہر جیسا ہو گیا, ہم سے مٹی کی مہک جاتی رہی, گاؤں لیکن شہر جیسا ہو گیا, تیری مرضی کی بہو تو آ گئی, تیری مرضی کی بہو تو آ گئی, ماں تیرا بیٹا اکیلا ہو گیا, تیری مرضی کی بہو تو آ گئی, ماں تیرا بیٹا اکیلا ہو گیا, سچ بہت سچتا تھا میری ذات پر, آج یہ کپڑا بھی چھوٹا ہو گیا, سچ بہت سچتا تھا میری ذات پر, آج یہ کپڑا بھی چھوٹا ہو گیا, ایک ہی دشمن تھا سارے شہر میں, ایک ہی دشمن تھا سارے شہر میں, اور کل اس سے بھی جھگڑا ہو گیا, ایک ہی دشمن تھا سارے شہر میں, اور کل اس سے بھی جھگڑا ہو گیا, پہلے میری بے گناہی دیکھ لی, और फिर कानून नंदा हो गया। बहुत शुक्रिया, बहुत शुक्रिया,
0: बहुत खूबसूरत गजल थी
1: दोस्तों। इस समा